श्रोताबन्धु आपणमाने ट्युन गर्छन्थे म 102.6 एफएम आकाशवाणी राउरकेला केन्द्रको वर्तमान सुनुछन्थे ओडिया आल्बम भक्ति संगीतर कार्यक्रम ए क्रमरे आज सुनुछन्थे तुम पादे शरणर केतोटी गीत जहाँको कण्ठ एवं संगीत संयोजना गरिछन्थे शरत नायक परवर्ती गीतरे र गीतटिको रचना गरिछन्थे शिशिरा वेदान्त।